0: عرب موسم راجرہ گھنکھر حلقہ مائے زوردار گرمی پڑ رہی ہے شری گنگا نگر چورو پلانی فلودی بیکانیر اور جیسلمیر مائے 44-46 ڈگری سیلسیس تاپمان بیچ لو رو گھنو اثر رہیو دوجی کانی دلی اور ہریانہ لاگیوڑا راجرہ کچھ حلقہ مائے بادلا منباسا گئے آندھی چالی الور ہنومان گڑھ جھنجھنو اور بھرتپور را کئی حلقہ مائے بارش ہوئی موسم وبھاگ بیکانیر اجمیر بھرتپور اور جے پور سنبھاگ را کچھ حلقہ مائے کال 14 جون تائیں زوردار بائرو بجن سا گئے کٹھے کٹھے بادلان ری گاج اور بیجنیا ری چمک بیچ برکھا ویون را آسار چتایا ہے پردھان منتری نریندر مودی آکاشوانی ہر مہینہ پرسارت کریا جاون والا خاص کاریکرم من کی بات مائے 28 جون دیتوار نے وچار بتاویلا ان کاریکرم ری 135ویں کڑی ویلا انسارو آپ ہی مفت نمبر 1800-117800 ماتھ 26 جون تائیں رائے دے سکو ہو نمبر او جو سن لی راو سا 1800-117800 نریندر مودی ایپ اور مائی جی او وی اوپن فورم ذریعے یہ وچار بھیجا جا سکے ہے آخر مائے خاص سماچار ایک کر پھر سن لی راو श्री नरेंद्र मोदी भारत रा सबू लंबा भगत ताई प्रधानमंत्री रहवण वाला नेता बनिया ई उपलब्धि माथे मंत्रिमंडल मारा मान माए प्रस्ताव पास कीनो सूचना और प्रसारण मंत्री अश्विनी वैष्णव काल जयपुर पधारेला न्यारा न्यारा कार्यक्रम माए शिरकत करेला सड़क परिवहन और राजमार्ग मंत्रालय नागौर बीकानेर नेशनल हाईवे नंबर 62 ने 4 लेन रो बनावण री मंजूरी दीनी और पचपदरा री तेल रिफाइनरियों इनी महीना उत्पादन स्वरूप है वन रा आसार ईसा गई प्रादेशिक समाचार बुलेटिन पूरो भ्यो मानो आगलो समाचार बुलेटिन काल सवारे 9 बजा हिंदी माए प्रसारित करियो जावेला नमस्कार
1: ये आकाशवाणी का चूरू केंद्र है FM 100.7 मेगाहर्ट्ज पर श्रोताओं इस समय शाम के ठीक 7 बज चुके हैं लीजिए प्रस्तुत है कार्यक्रम खेती और गृहस्थी